नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नु थर्क अधिकारीबाट। प्रसूति र नवजातकको मृत्युको दर कम्ती गर्न उपरान्त राज्यको स्वास्थ्य प्रतिष्ठानहरूलाई संक्रमण प्रतिरोध र नियन्त्रण व्यवस्था अधिक शक्तिशाली गर्ने लक्ष्यले डिब्रुगढमा हिजो मातृ र शिशुको मृत्युको दर कम्ती गर्ने तथा संक्रमण नियन्त्रण विषयलाई लिएर एउटा सम्मेलन अनुष्ठित हुन्छ। सम्मेलनमा मुख्य अतिथि हिसाबले अंशग्रहण गरी स्वास्थ्य र परिवार कल्याण विभागका मन्त्री अशोक सिंहले मातृ र शिशुको जीवनको सुरक्षाको क्षेत्रमा गुणगत स्वास्थ्य सेवामाथि गुरुत्व सन्दर्भमा छलफल गर्नुहुन्छ। उहाँ सुरक्षित प्रसूति सेवा, समयमा उपचार, जटिल अवस्थाको चाँडै चिनाक्तकरण र उपयुक्त चिकित्सा व्यवस्था ग्रहणको प्रयोजनको विषय उल्लेख गर्नुहुन्छ। मन्त्रीले मातृको मृत्युको दर असममा कम्ती भएको भनी उल्लेख गर्नुहुन्छ। प्रत्येक मातृ तथा प्रत्येक शिशुलाई उपयुक्त चिकित्सा प्रदान गर्नलाई राज्य सरकार बद्धपरिकर छ भने उहाँले मन्तव्य गर्नुहुन्छ। वर्तमान समयमा चिकित्सकको अभाव स्वास्थ्य खण्डमा एउटा प्रधान समस्या भने साङ्बादिकको अघि उल्लेख गरी मन्त्री अशोक सिंहलले भन्नुहुन्छ कि नयाँ चिकित्सा महाविद्यालयबाट डक्टर निकालेमा आउँदो 6-7 वर्षमा यो समस्या निश्चित तरिकाले समाप्त हुनेछ। राज्यको उच्च शिक्षा खण्डलाई धेरै शक्तिशाली र समय उपयोगी गर्ने लक्ष्यले विश्वविद्यालयहरूलाई प्रतिष्ठान भित्तिक कार्य परिकल्पना ठिक गर्नलाई मुख्य सचिव रवि कोटाले निर्देश दिएका छन्। उच्च शिक्षा विभागका ज्येष्ठ अधिकारी र राज्यको विभिन्न विश्वविद्यालयका कर्तृपक्षसँग अनुष्ठित बैठकमा हिजो मुख्य सचिवले यो निर्देश दिएका हुन्। 5 राष्ट्रिय मुख्य सचिव सम्मेलनमा उच्च शिक्षा ज्ञान अर्थनीति विषयलाई छलफलबाट उद्भव भएका 28 कार्यसूची, राज्यमा रूपायणको अग्रगतिको पर्यालोचनाको उद्देश्य यो बैठक अनुष्ठित भएको हो। बैठकमा विश्वविद्यालयहरूको शैक्षिक र प्रशासनिक सक्षमता वृद्धि, शिक्षक कर्मचारीको सामर्थ्य उन्नयन, गवेषणा र उद्भावकलाई उत्साहित गर्नु, उद्योग र शैक्षिक प्रतिष्ठानको बीच सहयोगिता वृद्धि, दक्षताको आधारमा शिक्षा सम्प्रसारण र डिजिटल रूपान्तर तीव्र गर्ने विषयमा गुरुत्व दिएको छ। श्रोताले समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। नगाउँ लोकसभा समष्टिको उपनिर्वाचनलाई मात्रै केही दिन रहेको अवस्थामा राजनैतिक दलहरूको प्रचार अभियान जारी रहेको छ। संसदीय समष्टिको बिजेपी मित्रजोटका प्रार्थी देवाशिष शर्माको भएर असम गण परिषदका ज्येष्ठ नेताहरूले हिजो कतिपय प्रचार सभामा अंशग्रहण गर्दछन्। अगपका नेताहरूले हिजो ढिङ विधानसभा समष्टि अन्तर्गत बरभेटी पञ्चायत, नगाउँ बटद्रवा विधानसभा समष्टि अन्तर्गत बरघाट र हैबर गाउँ, रुपैहाट विधानसभा समष्टि अन्तर्गत सुतिरपार खेल मैदान र रुपई सार्वजनिक प्रेक्षागृहमा दलीय प्रार्थीको भएर प्रचार चलाएका छन्। राज्य सरकारको सांस्कृतिक परिक्रमा विभागको उद्योगमा आज सोमनाथ यात्रा 2026 अनुष्ठानको आयोजन गरिएको छ। सोमनाथ मन्दिरको प्रतिष्ठाको 1000 वर्ष उपलक्ष्य असमबाट गुजरात हुने यो यात्राको अनुष्ठान साँझ 7 बजे कामाख्या रेल स्टेसनमा अनुष्ठित हुनेछ। अनुष्ठानमा सांस्कृतिक परिक्रमा मन्त्री विमल बरा मुख्य अतिथि हिसाबले उपस्थित रहनेछन्। सोमनाथ स्वाभिमान पर्वको अंश हिसाबले यो यात्राको आयोजन गरिएको छ। असम प्रहरीको सीमान्त शाखाले विशेष अभियान चलाइ गुवाहाटीको पल्टन बजारबाट फेरि 2 महिला बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। गुवाहाटी रेल स्टेसनमा सराइघाट एक्सप्रेसद्वारा पश्चिम बङ्ग रवाना हुने प्राक्षणमा सीमान्त शाखाले यी 2 बङ्गलादेशी महिला नागरिकलाई पक्राउ गर्न समर्थ भएको छ। जापानमा चलिरहेको एसियन गेम्समा भारतको पुरुष र महिला कबड्डी दलले आज फाइनलमा अवतीर्ण हुनेछन्। दुवै दलले फाइनलमा इरान विरुद्ध खेल्नेछन्। महिलाको फाइनल खेल बिहान 9 बजे र पुरुषको फाइनल खेल दिउँसो 2:30 बजे सुरु हुनेछ। उता भारतीय म्याराथन विद सावन बरवालले पुरुषको म्याराथनमा रुप्पो पदक हासिल गरी इतिहास रचना गरेका छन्। 44 वर्षपछि भारतले यो विभागमा पदक विजयी गरेको छ। उता ब्याडमिन्टन खेलाडी पिभी सिन्धुले आज सिङ्गल्समा अभियान सुरु गर्नेछन्। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको म बसाक अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ र श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मेरो मेपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियो घर अनुसार 3:20 र 46 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र थर्क अधिकारीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज साहित्यिक कार्यक्रम र साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ इन्द्र अधिकारीद्वारा स्वरचित केही कविता पाठ र रेवती मोहन तिमसेनाद्वारा स्वरचित लघुकथा। र साहित्यिक कार्यक्रम अघि आज हजुर समक्ष एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ, जसको नाम छ स्वच्छ भारत अभियान। सरसफाई भनेको नगरपालिकाको काम हो, सरकारको काम हो, तर होइन महात्मा गान्धीजीले भन्नुभएको थियो स्वतन्त्रता भन्दा ठुलो स्वच्छता हो। सन् 2024 अक्टोबर 2 भारत सरकारले स्वच्छ भारत अभियान सुरु गरेको थियो र यसको एकै लक्ष्य थियो भारतलाई खुला दिशामुक्त बनाउने र हरेक घर घरमा शौचालय पुगाउने। आज करोडौँ शौचालय बनेका छन्, तर अभियान सक्यो त? सकिएको छैन। अब दोस्रो चरण सुरु भएको छ। अबको लडाई फोहोरसँग होइन, हाम्रो बानीसँग हो। हामी बिहान चिया खान्छौँ र कप बाटोमा फाल्छौँ। श्रोताबिन, एउटा सानो हिसाब गरौँ र एउटा मान्छेले दिनको 500 ग्राम फोहोर निकाल्छ। गुवाहाटी जस्तो सहरमा 10 लाख मान्छे छन् भने दिनको 500 टन फोहोर निस्किन्छ। यो फोहोरले ब्रह्मपुत्रलाई पनि फोहोर बनाइरहेको छ। त्यसैले अब के गर्ने त? याद राखौ, रिड्युस, रियुज, रिसाइकल। प्लास्टिकको झोला होइन, कपडाको झोला बोकौँ। फोहोरलाई छुट्टाउँ। कुहिने र नकुहिने फोहोर अलग अलग राखौँ। अरूलाई पनि सिकाऊ। आफ्नो छोराछोरीलाई सानैदेखि फोहोर डस्टबिनमा मात्र फाल्न सिकाऊ। देश ठुलो कुराले बन्दैन, साना साना राम्रा बानीले बन्दछ। त्यसैले मेरो यो सबैजनालाई अनुरोध छ, आजदेखि एउटा प्रण लिऊ, म फोहोर गर्दिनँ र अरूलाई पनि गर्न दिन्न। श्रोताबिन, आज स्वच्छ भारत सम्बन्ध यति नै। र श्रोताबिन, आज साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ इन्द्र अधिकारीद्वारा स्वरचित केही कविता पाठहरू।
1: कविताको शीर्षक छ म ब्रह्मपुत्र। हिमालको मुटुमा म जन्मिन्छु, असीम शक्ति बोकेर समयको साक्षी बन्दै मेरो अविरल यात्राले जीवनलाई पोषण दिन्छ। तिब्बतको विशाल भूमिबाट म आफ्नो बाटो बनाउँछु, उपत्यकाहरूमा सुन्दर रूपमा बग्दै, हरिया पहाडहरू स्पर्श गर्दै म मेरो गीत सुनाउँछु। ब्रह्माको पुत्र म ब्रह्मपुत्र, सभ्यता र संस्कृतिको साक्षी हुँ। उच्च भूभागदेखि हरियाली धरतीसम्म लाखौँ जीवनको जीवन रेखा हुँ। छिमेकी अरुणाचलको काखमा मेरो धाराले नयाँ गति समाउँछ, प्रत्येक लहरको स्पर्शसँगै इतिहासका पानाहरू पल्टाउँदै म निरन्तर अगाडि बढिरहन्छु। असमको अँगालोमा मैले जीवन दिने भूमिहरू, जहाँ चियाबारी फुल्छन्, जहाँ गैडा घुम्छन्, प्रकृतिसँग मेलमिलापमा म आफ्नो घर भेट्छु। जब म पूर्वतिर जान्छु मेरो आकार बढ्छ, प्रतापी र पराक्रमी समुद्रलाई म अँगाल्छु, शक्तिको प्रतीक र विश्वासी साथी भएर। बग्ने हरेक लहरमा प्रकृतिको अद्भुत दृश्य छ। अरुणाचलको पहाडदेखि बङ्गलादेशको विशाल डेल्टासम्म म निरन्तर बगिरहन्छु, समन्वय र शान्तिको सन्देश बोकेर। म ब्रह्मपुत्र।

र समयसँगै बगिरहेको छु, म ब्रह्मपुत्र युगसम्म बगिरहनेछु। मेरो अर्को कविताको शीर्षक छ मान्छेको मूल्य। मान्छे ठुलो पदले हुँदैन, ठुलो धनले पनि हुँदैन, असल व्यवहार र कर्मले मान्छे साँच्चै ठुलो हुन्छ। महलभित्र बस्ने सबै सुखी हुन्छन् भन्ने छैन, झुपडीमा बस्ने सबै दुखी हुन्छन् भन्ने पनि छैन। मन सफा भए संसार आफ्नै जस्तो लाग्छ, लोभ र अहङ्कारले भरिएको मन आफ्नै छायासँग पनि टाढा भाग्छ। समय सधैँ एकनाश रहँदैन, ऋतु जस्तै फेरिन्छ, आजको आँसु नै भोलि खुसीको कारण बन्न सक्छ। अरूलाई होच्याएर कोही कहिल्यै माथि उठ्दैन, अरूलाई सम्मान गर्ने व्यक्ति कहिल्यै सानो हुँदैन। फुलले आफ्नो सुगन्धको मूल्य कसैसँग पनि माग्दैन, सूर्यले आफ्नो उज्यालो कसैका लागि रोक्दैन। त्यसैले जीवनमा असल मान्छे बन्न सिक, धन र शक्ति त क्षणिक हुन्, मान्छेको असल कर्म नै अमर हुन्छ। एक दिन सबैको शरीर माटो बन्छ, नाम पनि बिस्तारै हराउँदै जान्छ, तर प्रेम र मानवताका कथाहरू मानिसका हृदयमा सधैँ जीवित रहन्छन्। यही नै सत्य हो, यही नै मानिसको असली मूल्य हो। अरूका मनमा ठाउँ बनाउन सक्नु नै जीवनको सबैभन्दा ठुलो उपलब्धि हो। मेरो अर्को कविताको शीर्षक छ आकाशका ताराहरू। रातको शान्त आकाशमुनि म धेरै बेर उभिरहे, टाढा चम्किरहेका ताराहरूलाई मौन भएर हेरिरहे। कसैले भने तारा सपना हुन्, कसैले भने आशाका दीप हुन्, तर मलाई लाग्छ तारा मनका अधुरा गीत हुन्। चन्द्रमाको कोमल उज्यालोमा आकाश मुस्कुराइरहेको थियो, तिनै उज्याला ताराहरू बीच मेरो मन हराइरहेको थियो। कुनै तारा बालक जस्तै निर्दोष अनि निर्मल, कुनै तारा बिछोड जस्तै टाढा भएर पनि आफ्नै लाग्ने। जवाजीवन अध्ययारो लाग्छ, आकाशले सधैँ सम्झाउँछ, सानो तारा भएर पनि अन्धकारसँग लड्न सकिन्छ। धेरै तारा हराउँछन् आकाशबाट, धेरै तारा निप्छन् समयको यात्रामा, तर प्रत्येक अन्धकारपछि एउटा नयाँ तारा उदाउँछ मनमा आशाको किरण बोकेर। त्यसैले मलाई रात मनपर्छ, अन्धकारको गहिराईभित्र पनि आकाशको मौन साक्षी बनेर ताराहरू निरन्तर चम्किरहन्छन्। मेरो अर्को कविताको शीर्षक छ जीवनको गीत। जीवन भनेको सास फेर्नु मात्र होइन, अरूको मनमा आशाको दीप बाल्नु हो। आफू उज्यालो भएर चम्किनु मात्र होइन, अँध्यारोमा अल्झिएकालाई बाटो देखाइदिनु पनि हो। आफू हाँस्नु मात्र होइन, रुँदै गरेका आँखामा आशाको मुस्कान फुलाइदिनु पनि हो। आफ्नो खुसीमा मात्र रमाउनु होइन, अरूको दुःख बुझेर साथ निभाइदिनु पनि हो। धनले भरिएको घरभन्दा मायाले भरिएको मन धेरै धनी हुन्छ, त्यही नै जीवनको साँचो धन हो। पदले उच्च बनेको भन्दा विनम्रताले सजिएको मानिस नै सबैका मनमा बस्न सक्छ। एउटा मिठो शब्दले टुटेको मन जोड्न सक्छ, एउटा सानो सहयोगले कसैको जीवन बदल्न सक्छ। समय बितेर जान्छ, नाम पनि बिस्तारै मेटिँदै जान्छ, तर मान्छेका कीर्तिहरू युगोसम्म बाँचिरहन्छ। मानिस शरीरले होइन आफ्ना कर्मले अमर बन्छ, मृत्युले यात्रा टुङ्ग्याए पनि स्मृतिहरूमा सधैँ बाँचिरहन्छ। जीवनको मूल्य कति वर्ष बाँच्यो भन्नेमा होइन, कतिजनाको मनमा विश्वास जगाउन सकियो भन्नेमा हुन्छ। यही नै जीवनको सन्देश हो, आफ्नो लागि मात्रै बाँच्नु होइन, अरूको जीवनमा प्रकाश बनेर बाँच्नु हो। मेरो अर्को कविताको शीर्षक छ पन्छीहरूको यात्रा। सप्तरङ्गी विशाल आकाशमा पन्छीहरूको सार्वभौम यात्रा जीवनको गीत गाउँदै हावामा रमाउँदै उड्छन्। सूर्योदयको मधुर उज्यालोमा पन्छीहरूको कोमल स्पर्शले हरेक क्षणमा संसारको नयाँ झलक देखाउँछ। रात दिनको निरन्तर यात्रामा हावासँगै बग्ने
मीठा र

0: गहिरा गीतहरूले प्रकृतिको कथा सुनाउँछन्। जीवनको दिशा खोज्दै एक ठाउँदेखि अर्को ठाउँसम्म स्वतन्त्रताको पङ्ख फिजाउँदै नयाँ बिहानीको आशा ल्याउँछन्। पन्छीहरूको सीमाहीन यात्रामा सपना र सङ्घर्ष मिसिएर सौन्दर्यको झल्को दिँदै सपना साकार पार्छन्। धेरै डाँडा कारा पार गर्दै नयाँ चुनौतीहरू अँगाल्दै नथाक्ने नरोकिने ती पन्छीहरू अन्धकार चिर्दै उज्यालोतर्फ अघि बढ्छन्। मेरो अर्को कविताको शीर्षक छ एक्लो यात्रा। सपना बोकेर हिँड्ने मान्छे धेरै जसो एक्लै देखिन्छ। हर्षभन्दा पीडा धेरै बोकेको तर मुस्कानले छोपेको हुन्छ। दुनियाँको ठट्टा उसले सुन्दैन, आफ्नै बाटो आफै कोर्दै जान्छ। विश्वासमा चोट लागे पनि मौनतामै अघि बढिरहन्छ। झरी परे पनि ऊ अडिग रहन्छ, घामले पोल्दा पनि ऊ अझै बल्छ। न आँसु बग्छ उसका आँखाबाट, न घाउले उसको बाटो रोक्छ। कसैले देख्दैनन् उसका अँध्यारा रातहरू, थकेका पाइलाहरूका मौन कथा। तर ऊ बुझिरहन्छ उज्यालो नआउँदासम्म अँध्यारोसँगै हिँड्नुपर्छ भनेर। ऊ आफ्नै छायासँग कुरा गर्छ, न कहिले हार मान्छ न कहिले डराउँछ। उसको मन भोलिको एउटा गहिरो भरोसामा निरन्तर हिँडिरहन्छ।
1: श्रोताहरूले दिन्जल सुन्नुभएको थियो इन्द्र अधिकारीद्वारा सरचित केही कविता पाठहरू। श्रोताबिन, यी पाठ आज पहिलो प्रसारण भएको हो र श्रोताबिन कार्यक्रमको अग्रिम चरणमा प्रस्तुत छ स्वरचित लघुकथा रेवती मोहन तिमसिर्णद्वारा।
2: मेरो कथाको शीर्षक छ फुपू दिदी। मैले बिहानको रेल पक्रिनुहुन्थ्यो, यताउता गर्दा गर्दै 7 बजिसकेछ। 7:15 रेल आइपुग्छ, हतपत स्टेसन पुग्दा थाहा लाग्यो गाडी आधा घन्टा ढिलो रहेछ। यो रेल पनि कस्तो, कहिले एकै मिनटका लागि छुटिहाल्छ त कहिले घन्टौँ पर्खिबस्नुपर्ने। व्यर्थको हतार मात्रै भयो। अलग्गै एउटा पक्काको बेन्चमा बसी यस्तै के कुरा मन्थन गर्दै थिएँ। नभन्दै रेलले सुसेलेको आवाज कानमा पर्यो। एकैछिनपछि भुइँ कपाउँदै रेल आई टक्क 1 नम्बर प्लेटफर्ममा अडियो। मलाई सिट पाउन गाह्रो परेन। विभिन्न भाषाभाषी विभिन्न तहका यात्रीहरू छन् हाम्रा डब्बामा। मेरो सामान्यमा बसेकी छन् एक नेपाली महिला, उमेर प्राय 60-62। पहिरनमा साधारण बुटेदार गुन्यु, चौबन्दी चोलो, भर्खरै किनेका निला एक जोडी चप्पल, तिल चामलले केशराशी, नाकमा टपक्क टाँसिएको नागफुली र दुवै कानमा बजारे टप, यत्न नलिएको अनुहार र एउटा गम्भीर्यपूर्ण भाव। उनले काखमा एउटा मजौले खालको कालो इयर ब्याग लिएकी छन्। घरिघरि ब्यागको साइड पकेटबाट एउटा टुक्रो कागज निकाली हेर्दै फेरि यथावत राखिदिने। लक्ष्य गरेँ ती महिला मलाई नै बार बार हेर्न गर्छिन्। यात्रुहरूको कलेङ मलेङ र रेलगाडीको शब्दले ध्यान अर्कैतिर लगे पनि ती वृद्धा भने अस्फुट शब्दले मलाई केही भनिरहेको जस्तो लाग्थ्यो। कति चुपचाप बस्नु, मैले नै मौन त भङ्ग गरेँ। आमै के थरी हुनुभयो, कहाँसम्म जाने? मेरो वाक्य सुनेर ती बुढी मानिस मुसुक्क हाँसिन्। धिमाल थरी नि शिलापत्थर जाने, नानी भने को हुनुभयो कहाँसम्म जाने? निकै उत्सुकता देखाउँदै ती बुढी मानिस भन्छिन्। आफ्नो थरगोत्र भनिदिएँ मैले, आफ्नो मानिस भेट्न पासीघाट जाने कुरा पनि भनिदिएँ। कुराको प्रसङ्ग चल्दै थियो, रोकी रोकी निकै बातचित भए। ती वृद्धाको कुराबाट यही जान्न पाइयो कि उनको कम्ती उमेरमा नै पति वियोग भएको रहेछ। माइतीको आँगनमै एउटा कटेरोमा बस्ती रहेछन् ऊ। जति नै आदर गरे पनि माइतीको खानु ठिक होइन भनी आफूले पनि बनिबुतो गरी हाट बजार गरी जीवन निर्वाह गर्दिरहेछन्। आफ्नो त घर संसारै रुचाएन दैवले, जेठी भाउजूको आकस्मिक निधनले उनको जीवनमा नयाँ मोड ल्यायो। ठुली, त पनि एक्लै भई छोराछोरी छैनन् तेरा, अब के गर्छिस्? यही भदैलाई हेरचाह गर, दुःख सुख गरी खा। यसकी आमा मरिदिनाले यसको कष्ट भयो। ठुला दाजु इन्द्रविलासले छोरी काखमा लिई करुण दृष्टिले हेर्दै भनेको दृश्य अझै मनमा आउँछ उनलाई। म दोस्रो घर गर्दिनँ ठुल दाजु, भाग्यमा यस्तै लेखेको रहेछ मेरो, यिनै भदा भदैलाई हेरचाह गरी बस्छु, के गर्नु कर्मको लेखा। त्यस दिनदेखि नै ठुली फुपू चन्द्रकला घरकी फुपू आमा र दिदीको रोल गर्दै आएकी हुन्। आज 30 वर्ष भए उनको यो सेवा जीवन सुरु भएको। फुपू दिदीले खुवाई नदिए नखाने, फुपू दिदीसँगै सुत्ने, त्यो भदै कनकाको बिहानदेखि नुहाइदिने, खुवाउने, कोरीबाटी गरिदिने र स्कुलसम्म पुर्याइदिने फुपू दिदी।

डोकोबोकी सागसब्जी मकै केरा जे जस्तो मिल्दछ सस्तामा खरिदेर नाफामा बेच्ने छेवैको चोकमा सधैँ। बेलुकी फुपू दिदीलाई पर्खेर बस्ने सबै बुढाबुढी। कनकाको त पहिलो भाग निकै ठुली हुन्जेल हाटे पापा खान कनका पर्खी बस्दथे। गाउँका अरू दुई चारजना केटाकेटीले पनि भाग बेर्दथे। चानाचुर जुलपी मर्टन त कहिले सुनपाप्री। सानाको त परै जाओस् ठुलाको पनि जिब्रो रसाउँथ्यो। फुपू दिदीको चरित्र निभाउने यी वृद्धा चन्द्रकला बिसाई बिसाई आफ्नो कथा सुनाउँथिन्। आठवटा लामा लामा डब्बा गरेको हाम्रो त्यो रेलगाडी सुई सुई साई साई गर्दै आनन्दले दगुरिरहेको थियो। नभन्दै हामी राङापाडा जङ्सन पुगेछौँ। त्यो जङ्सनमा गाडी 35-40 मिनट रोक्छ, चिया खाना खानेलाई सुविधा छ। म पनि ती फुपू दिदीलाई भनेर बाहिर जाने परेँ। मैले पनि उनकै भरोसामा ब्याग राखी ओर्लेँ। दिउँसोको खाना भरपेट खाएर म गुवापान चबाई रेलमा चढ्दा ती वृद्धा आफ्नो पोको फुकाई चिउरा गुड मिठाई तिलोको अचार र केही केराली खाँदै गरेको देखेँ। आफूलाई शरम लाग्यो। ती वृद्धा भने घरमा तुल्याएको खाद्य खान सक्ने, म भने जथाभावी खाने। यसबीच कति यात्रु ओर्ले कति चढे साधी छैन। हामी बसेको डब्बामा पनि निकै नयाँ मुख देख्न पाइयो। निकै बेर विश्राम लिई त्यो रेल फेरि दगुर्न थालो। पढामा साह्रै राम्री कनकाले राम्रो गरी प्राइमेरी पास गरेको सुन्दा बाबु इन्द्रविलास भन्दा पनि यी फुपू दिदीको हर्षको सीमा साँधी रहेन। हाट बजार हुँदो गाउँघरमा चारैतिर ढोल पिट्यो कनका फर्स्ट भई पास गरी भनेर। माध्यमिकमा नाम भर्ना गर्दा चन्द्रकलाको के खुसी। 10-12 वर्षकी कनकालाई गाउन सर्ट पहिराई चुल्ठो बाटी रिबन बाँधिदिने अरू को हुन्थ्यो र उनै फुपू दिदी त हुन्। चिटिक्क परेर पिठ्यूमा ब्याग बोकी कनका स्कुल जाने गर्दा फुपू दिदी एकटक लाएर निकै बेर हेरिरहन्थिन्। कनकाको हाई स्कुलमा करिश्मा नाम दर्ता भयो। सबै साथीले भने कनका पुरानो जमानाको नामको खाँचो छ र साथीहरूले नयाँ नाम दिए करिश्मा। बाबुआमाले पनि खास आपत्ति गरेनन्। फुपू दिदीको भने घोर आपत्ति। नारायणको नाम साटी रहनु ठिक होइन। गुरु पुरोहितले हेरकोर गरी राम्रो ठानी जुराएको नामलाई हेला गर्नु ठिक होइन, दोष लाग्छ। तर कसैले ती कुरा सुनेनन्। कनका करिश्मा भइदिए। फुपू दिदी तपाईँ पुरानी हुनुहुन्छ, तपाईँका दिनका कुरा अहिले कहाँ चल्छ र समय कहाँ पुगो, कस्ता दिन आए तपाईँलाई के थाहा। कनकाका हर कुरा चन्द्रकलालाई खल्लो लाग्न थाल्छ। किन यस्तो हुन थालो, नाम बदलिँदा मानिसको बानी बिहोरा बदलिन्छ त, चन्द्रकला केही बुझ्दिनन्। करिश्माले हायर सेकेन्डरी पास गरेदेखि नै उसलाई माग्न भने कति आए कति। तेजपुरको केटो फर्केर गयो, सिलचरको पनि फिरो। वर्ष दिनपछि शिलापत्रपट्टिबाट एउटा प्रस्ताव आयो, नोकरी राम्रो छ, तनखा गतिलो पाउँछन्, हायर सेकेन्डरीका मास्टरले तर अर्धो रहेछ। फुपूले मानिनन्, काकाले मन पराएनन्, तर करिश्माका ढिपीले बिहे पक्का भयो। वैशाखमा बिहे भयो। बलिन्द्र आँसु चुहाउँदै टिको लगाई बिदा दिन फुपू दिदीले। कति मन लागेको थियो शिलापत्र जान, कोही लगिदिने छैनन्। 2 वर्ष बितिसक्यो करिश्माको बिहे भएको, को मर्ने को बाँच्ने। एकपल्ट उसलाई हेरि आउन पाए हुन्थ्यो, बल्ल बल्ल भगवान्का कृपाले सायद जुरो। आफन्त ठाने ती वृद्धाले धेरै कुरा गरिन्। दाजुभाइका छोराछोरीप्रति यस्तो ममता कम्ती नै देखिन्छ अरूमा। होइन आमै, तपाईँकी कनकाको घर खोजी निकाल्नुहुन्छ त, मैले प्रसङ्ग बदलाउँदै भने। किन ननिकाल्नु, त्यहाँका नेपाली मानिसलाई भने भइहाल्छ नि, भेटिहाल्छु नि, उनी निर्धुक्क भन्छन्। नभन्दै शिलापत्थर आइपुगो। मैले उनलाई रेलबाट ओर्न मद्दत गरेँ। पासीघाटको जरुरी काम सकेर म यात्राको तेस्रो दिन पुनः मुर्कङ सेलगाई रेलमा चढेँ। रेल 8 बजेतिर छुटो। यसपालि सम्पूर्ण नयाँ यात्रीको साथसाथै साथ लागि हल्लिँदै उफ्रिँदै गरेको रेलमा सफर हुँदैछ। त्यतिबेरसम्म मनको बह पोख्न कोही आएका छैनन्। मैले पनि हृदय खोली कसैसँग वार्तालाप गर्न पाएको छुइनँ। बारबार ती फुपू दिदी चन्द्रकलाको याद आउन थालो। के भयो, कसो भयो, उनको कनकासँग भेट भयो कि भएन। भौतारिँदै अर्कैतिर पो गइन् कि ती वृद्धा, कुनै छट्टुको फेला परिनन् होला। यस्तै दुश्चिन्ताहरूले मलाई सताइरहेको थियो। यत्तिकैमा रेलगाडी शिलापत्र स्टेसनमा आइ रोकियो। ओर्लने ओर्ले चढ्ने चढे। 2 मिनटपछि गाडी लामो सिटी बजाई चल्न थालो। अरे आमै, तपाईँ पनि फिर्नु भएको, भदैको घर भेट्नुभयो होला नि। हठात आई हाजिर हुने उनै वृद्धालाई देखेर दमकलको पानी हरहरती निक्लेसरी मेरा मुखबाट कौतूहलपूर्ण प्रश्न निस्किन थाले। भदैको घर त भेटे नानी, भन्दै ऊ मतिर हेर्दै हेर्दै नहेरी भनिन्। एउटा दयालु यात्रुले आफूले पसारेका गोडा खुम्चाइदियो र वृद्धालाई बस्न दियो। यसपालि मैले देखेँ वृद्धाको मुख साह्रै न्यास्रो छ। बल्ल बल्ल भदै घर आएकी माने यति छिटै घर फर्कने के कुरा। आमै, भदैको घर कस्तो रहेछ त, यति छिटै किन फिर्नु, हप्ता 10 दिन त बस्नु पर्थ्यो। मेरा कुरा सकिँदा नखिँदै चन्द्रकला साक साक सुङसुङ गर्न थालिन्। त्यहाँ बसेका यात्रुहरू छक्क परे। बल्ल बल्ल आफूलाई सम्हालेर ऊ भन्न थालिन्, कनकाले मलाई हाम्रो गाउँकी एउटी बुढी भनी, नानी

0: रुँदै ती वृद्ध फेरि भन्न थालिन्, सोधखोज गर्दै मैले उसको घर निकालेँ। मेरी भदै धनी घरमा परिछ। सासूले सोद्धा, हाम्रै गाउँकी बुढी भनी मलाई, मलाई त्यो घरमा कसैले बस्न पनि दिएन नानी। खुक खुक गर्दै बिचरा चन्द्रकला अस्थिर भइन्। मैले भरसक सान्त्वना दिएँ, तिनको आँसु कसले थामिदिने। ती वृद्धासित मेरो अरू केही बातचित भएन। बेलुकी 6:30 बजेतिर म रौता बागान स्टेसनमा ओर्लेँ। वृद्धालाई, लौ आमै जानुहोस् त भने उनले पुलुक्क हेरिन्, तर फेरि खिड्कीतिर मुख फर्काइन्।
1: श्रोताहरूले अध्ययन सुन्दै थियो रेवती मोहन त्रिमसेनाद्वारा स्वरचित केही लघु कथा। श्रोताबिन, साथै यो कार्यक्रम पूर्व प्रसारित थियो र श्रोताबिन, कार्यक्रमको अग्रिम चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ अन्तिम कोशेली, नरबहादुर दर्जीको कण्ठमा यो गीत।

श्रोताबिन नरबहादुर दर्जीले गाएको गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही टुङ्गिन्छ र भोलि फेरि अपराह्नको 3 बजेसम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।